0: Git ya annemeye boy bak. Tabi geleyim de seni git ya annemeye boy bak. Uzunan aynı kurum deri. Oğum sürekli de. Degat bir daha. Ziyo tabi geleyim de seni adayta guru diye bulsun. Doğla bana aynı ne bakti kasarı.
1: Jaya Jaya Srivasadi
0: श्रीवास
1: Gaurabhakta
0: गदाधर नरसिंह बा कलि पासन नि मया ब्लम दिन ब तिम बोनि मस ओइ बि बमो श्रीवास पंडित गदाधर नरसिंह बा पंच तत्त हाय ग खंग न ब अतै भक्त पुद मुक पुसु ग्याले तरब तोल ब